ओके जी, वापस आ चुके हैं दोबारा से आप लोगों के पास और आप सुन रहे हैं GFM 88 नेटवर्क। हमारे साथ यहाँ पर मौजूद है जनाब सखर, मोरो, मीरपुर खास, मटियारी, सकरन, मेरा, पुर मातली, नूरियाबाद और जनाब लाड़काना के लाइव स्टूडियो से आप सुन रहे हैं व्हाइटिश एंड डी स्किन ब्यूटी शो। स्पॉन्सर किया जा रहा है डी स्किन ब्यूटी प्रोडक्ट्स के तावन से, और डी स्किन ब्यूटी प्रोडक्ट्स में आप लोगों के लिए डी स्किन ब्यूटी क्रीम है एंड डी स्किन फेस वॉश है। तो ये दोनों प्रोडक्ट्स मार्केट में आप लोगों के लिए अवेलेबल हो चुके हैं, तो आप जाइए और परचेज कीजिए, क्योंकि जब तक आप परचेज नहीं करेंगे, इस्तेमाल नहीं करेंगे, तो पता कैसे चलेगा कि भाई साहब प्रोडक्ट्स कितने कमाल के हैं। अगर आप भी परचेज करने वाले हैं तो जल्दी से परचेज कीजिए, इस्तेमाल करते रहिए और हमेशा के लिए खूबसूरत होते जाइए। अच्छा, तो हम प्रोग्राम के दूसरे घंटे में आ चुके हैं। जिन जिन लोगों ने अभी अभी हमें सुनना स्टार्ट किया है तो उनको भी वेलकम कहते हैं। सब सुनने वाली समातों को वेलकम इन खुशामदीद। बिल्कुल, आपकी मोहब्बतों, समातों और चाहतों का बेहद वाला शुक्रिया। और साथ ही साथ यहाँ पर मैंने आप लोगों से सवाल पूछ लिया है कि आप मुझे बताएं कि वो क्या चीज है जिसका कोई वजन नहीं लेकिन फिर भी उसे 20 लोग मिलकर भी नहीं उठा पाते। और इस सवाल का जवाब दीजिए और हमारे प्रोग्राम का हिस्सा बनिए 8881 पर, और फेसबुक पर आप मुझे ज्वाइन करते जा रहे हैं। तो जो लोग हमारे साथ फेसबुक पर मौजूद है वो काइंडली पोस्ट को लाइक और शेयर कर दिया करें। इससे ये होता है कि भाई बहुत सारे लोग हमारे प्रोग्राम का हिस्सा बनेंगे, बहुत सारे लोग ये जानेंगे कि डी स्किन ब्यूटी क्रीम का जो इस्तेमाल है वो आपकी स्किन के लिए कितना और क्यों जरूरी है। ओके जी, तो डी स्किन ब्यूटी क्रीम के बारे में आप लोगों को बताया जा रहा है, और डी स्किन ब्यूटी क्रीम के बारे में अगर आप अभी तक नहीं जानते हैं तो आप लोगों को मैं बताने लगी हूँ कि डी स्किन ब्यूटी क्रीम के कितने सारे फायदे हैं। सबसे पहली बात तो ये है कि ये आप हमेशा याद रखा करें कि डी स्किन ब्यूटी क्रीम जो है ना जनाब, ये एक मेडिकेटेड फार्मूला है, यानी कि डी स्किन ब्यूटी क्रीम को डॉक्टर्स ने मिलकर तैयार किया है। जो आपकी स्किन के डॉक्टर्स होते हैं ना, बिल्कुल उन्होंने मिलकर तैयार किया है। तो अगर आप भी कोई ऐसा लाइट वेट सा फार्मूला लगाना चाहते हैं, कोई ऐसा प्रोडक्ट लगाना चाहते हैं जिसके अंदर कोई भी हार्श से केमिकल एड ना हो, बस नॉर्मल सा फार्मूला हो और मेडिकेटेड फार्मूला हो, ये तो भाई बहुत जबरदस्त बात हो जाती है। और कोई ऐसा प्रोडक्ट हो जो आपको रिजल्ट भी दे जनाब, बड़ी कमाल के शानदार। और यहाँ पर हम बात कर रहे हैं डी स्किन ब्यूटी क्रीम के बारे में, क्योंकि डी स्किन ब्यूटी क्रीम का जब आप यूज करते हैं तो आप लोगों को रिजल्ट जो मिलते हैं वो सिर्फ और सिर्फ 2 रातों के इस्तेमाल से मिलते हैं। बिल्कुल जी, यानी कि जब आप डी स्किन ब्यूटी क्रीम को इस्तेमाल करने लगेंगे तो आप लोगों को पता चलेगा कि आपके पास ऐसा प्रोडक्ट मौजूद है जिसका इस्तेमाल करके आप सिर्फ 2 रातों का इस्तेमाल करेंगे तो आपको अच्छे से अच्छे वाले रिजल्ट जो है ना वो मिलते रहेंगे। तो डी स्किन ब्यूटी क्रीम जो है वो जनाब एक मेडिकेटेड फार्मूला है, साथ साथ ये 2-in-1 फार्मूला है। और पूरे पाकिस्तान में जब आप देखते हैं ना कि भाई इतनी सारी क्रीमें मिल रही होती हैं, जो इतनी सारी क्रीमें होती ना उनमें सिर्फ 2 से 3 प्रोडक्ट्स ऐसे हैं जिनके अंदर विटामिन ई बीट्स और माइक्रो बीट्स का जो ना वो एड किया गया है, डाला गया है। तो यहाँ पर डी स्किन ब्यूटी क्रीम भी उन्हीं क्रीमों में से एक है कि भाई इतना प्रीमियम फार्मूला आप लोगों के लिए तैयार हुआ है, तो इससे भरपूर फायदा उठाइए और इस्तेमाल कीजिए डी स्किन ब्यूटी क्रीम एंड डी स्किन फेस वॉश। क्योंकि जनाब खूबसूरती को मजीद निखारने की रोजमर्रा ब्यूटी के रूटीन, जब डी स्किन ब्यूटी क्रीम नरम और खूबसूरत स्किन के रूटीन को मजीद खास बना देगा, आपकी स्किन साफ सुथरी और अच्छी तरह से मॉइस्चराइज हुई ना वो नजर आना स्टार्ट हो जाएगी, आपकी शख्सियत में ताजगी और एतमाद का एहसास भी पैदा हो जाएगा। तो अपनी रोजमर्रा ब्यूटी के रूटीन को बनाइए ज्यादा खूबसूरत, आसान, और इस्तेमाल कीजिए डी स्किन ब्यूटी क्रीम। क्योंकि जब भी आप स्किन के करने लग जाते हैं ना, तो भाई बहुत सारी ऐसी चीजें होती जो अपने चेहरे पर आप अप्लाई कर रहे होते हैं, आपके पास एक तो टाइम इतना ज्यादा नहीं होता, या फिर अगर आप अपने कामों में इतना मसरूफ है, आजकल के दौर में तो भाई वैसे ही लोग बहुत ज्यादा मसरूफ है, उनसे पूछे आपको क्या काम है तो वो बेशक 3-3 घंटे रील्स देख सकते हैं लेकिन वो कहेंगे कि हमारे पास कोई टाइम नहीं है। तो इस भाग दौड़ती दुनिया में अगर आप भी अपने चेहरे को ख्याल नहीं रख पा रहे हैं, ख्याल रखने के साथ साथ चेहरे को टाइम नहीं दे पा रहे हैं, तो आप डी स्किन ब्यूटी क्रीम का बस इस्तेमाल कर लीजिए। इसके अंदर फेशियल की क्वालिटीज भी हैं, तो अगर आपको कोई ऐसा प्रोडक्ट अप्लाई करना हो जो कि सिर्फ और 2 रातों के इस्तेमाल से आपको रिजल्ट दे दे, तो भाई आप लाजमी ट्राई करके देखिए डी स्किन ब्यूटी क्रीम। साथ में आपको डी स्किन का फेस वॉश भी मिल रहा है, तो डी स्किन का जो फेस वॉश है ना इसे भी आप लाजमी ट्राई करके देखिएगा। और डी स्किन का फेस वॉश ये तो आप अप्लाई कर ही सकते हैं,
کیونکہ جب بہت سے لوگ آ کر مجھے یہ کہتے نا کہ باجی اساں کریموں نایوں وندا تو بابا تماں ڈی اسکن بیوٹی کریم جو استعمال کری سگو تھا شاید ڈی اسکن بیوٹی کریم کو میڈیکیٹڈ فارمولا ہے ہن کہ ڈاکٹرز ٹھایو ہے تو تماں دل کھولے کرے اچھو بوٹے کرے لگائے سگو تھا ائی ڈی اسکن جو کو فیس واش ہے نا ایو تماں ہر عمر میں بھی لگائے سگو تھا ائی تماں جے گھر جو ایک فرد لگائے سگے تو ائی ڈی اسکن جو کو فیس واش ہے نا ایو تماں جی اسکن کی ہمیشہ ہائیڈریٹ رکھن دو ہے موئسچرائز رکھن دو ہے ائی تماں جی اسکن تے جکا یہ گند اچھی ویندی ا جمع تھی ویندی ا یا پولوشن جمع تھی ویندی ا تماں باہر سائڈ تے کوئی ورک کرنا ہو جدی وجہ سے تماں پانجی چہرے کی گھڑی گھڑی واش نہ کرے سکندا ہو یا وری تماں ایک دفعہ ٹائم تے واش کرے سگو تھا تو تماں ڈی اسکن فیس واش سان پانجو چہرہ اگر واش کرنا تو تماں جی اسکن دے اندر تازگی اچھی ویندی تماں جی اسکن تے نکھار اچھی ویندو ائی تماں محسوس کرنا تو واقعی تماں کچھ سٹھو استعمال کیو ہے ائی ڈی اسکن جو کو فیس واش ہے نا کہ تماں 3 کھا 4 مرتبہ اپلائی کرے سگو تھا صبح جو لگایو منجن جو لگایو ائی رات جو لگایو رات جو تو لازمی لگائے جو رات جو فیس واش کرے ائی پوئے تماں ڈی اسکن بیوٹی کریم کے جدی اپلائی کرنا نا پو تا سائیں واہ واہ تھی ویندی تو ڈی اسکن بیوٹی کریم ہوجائے یا وری ڈی اسکن فیس واش ہوجائے ہی بئی چیزوں تماجے خوبصورتی میں چار چنڈ لگائن واریوں ہیں سو تماں بھی ٹرائی کری سگو تھا ہر اسکن کے حساب سے تیار تھل ہیں اگر تماجی اسکن سینسیٹیو بھی ہے کوئی بھی ہنمل تائیں پروڈکٹ اگر تماجی اسکن تے سوٹ نہ ہی کرے سگیو تو بابا ڈی اسکن بیوٹی کریم ہے نا ڈی اسکن بیوٹی کریم زندہ باد جیو کرے سے اور جناب اگر آپ چاہتے ہیں کہ بھائی ہمارے قریبی جنرل سٹورز پر ڈی اسکن بیوٹی کریم اویلیبل ہونی چاہیے تو اس کا بھی حل آپ کو بتا رہی ہوں کہ ڈی اسکن بیوٹی کریم کو آپ اپنے قریبی جنرل سٹورز پر کیسے اویلیبل کرا سکتے ہیں آپ بس نمبرز کے اوپر رابطہ کیجئے جو نمبرز آپ کو پروگرام کے اندر بتا رہی ہوں پہلا نمبر ہے جناب 03-12-50-25-907 بڑی 312-50-95-970 ایو نمبر ہے 03-27-38-4309 3-84-94-309 ہی بئی نمبر ڈائل کرے ایزیلی جنرل اسٹور سے ڈی اسکن بیوٹی کریم اینڈ ڈی اسکن فیس واش کے اویلیبل کرائے سکو تھا سو اویلیبل کرایو بابا استعمال کرنا ہلو تمام بھی خوبصورت ہو بابا تمام بھی ڈیزرو کرو تھا سٹھو پروڈکٹ سو تمام ضلع مارکیٹ میں اویلیبل ہے ڈی اسکن بیوٹی کریم ہاں اگر تمہیں یہ سوچو تھا تو بابا اصل سٹی ونی جدی ویندی شہر تو وٹھی انداسی ڈی اسکن بیوٹی کریم یہ سوچو نہ لائے کریں تاں شہر ونیو ان کا سٹھو تو تمہاں نمبر سے رابطہ کرے پہنچے قریبی جنرل اسٹور سے ڈی اسکن بیوٹی کریم اینڈ ڈی اسکن فیس واش کے اویلیبل کرائے سکو اگر آلریڈی ڈی اسکن بیوٹی کریم تمہارے قریبی جنرل اسٹور سے اویلیبل ہے پر ڈی اسکن جو فیس واش اجا تھی کون ملی رہو ہے ان کے لیے بھی تمہاں نمبر سے رابطہ کرے پہنچے قریبی جنرل اسکن جو فیس واش بھی اویلیبل کرائے سکو تھا سو گڈ استعمال کرو پانچ چہرے کی جی خوبصورتی ہے نا ان کے ودندڑ ڈسو تمہیں یقیناً دل خوش تھی ویسے اصاجی بھی دل خوش تھی ویسے جدید اصل پانے سونے لسنرس کے ڈسندے سو تمہیں ٹرائی کر ڈسو ٹرائی کرنے جاتا بھلا پیسہ کون ایک دفعہ وٹی چو استعمال کریں پو کلر آٹو ڈیولا کہڑی ادا چاہیے نا تو بھائی ماں یہ ٹری ڈبی وٹھی آیا ہوں ڈی اسکن بیوٹی کریم جی سو تمہاں بھی اگر چاہیے تھا تو تمہاں کی بہتری خوبصورتی ملے تو تمہاں بھی وٹھو ڈی اسکن بیوٹی کریم پو بابا تمہاں پانی چوندا ڈی اسکن بیوٹی کریم واہ جو پروڈکٹ